यो प्रसारण हो आकाशवाणीको नव प्रस्तुत छ केही लोक तथा आधुनिक श्रोता कार्यक्रमको यो पहिलो सांगीतिक कोशीली हालको निम्ति राखिरहेका छौं चन्द्रदीप वाइबा सुदीप वाइबा अनि यमुना देवानको स्वरमा।

0: भर्खरै प्रस्तुत थियो केही लोक तथा आधुनिक गीतहरू। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र पालो समाचारको।
1: यो आकाशवाणी हो, अब समाचार मनिषा छेत्रीबाट सुन्नुहोस्। पहिला मुख्य समाचार। केन्द्रीय ऊर्जा मन्त्री मनोहर लालले भारत ऊर्जा प्रणाली निर्माणको दिशामा ब्रिक्सको सहयोगलाई बलियो बनाउन चाहने बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले विश्वमा हतियारको बढ्दो प्रयोग र जोखिम लिने युगमा अनुकूलित राजनीतिको अवलोकन गरिरहेको बताउनुभयो। 25 जुन 1975 को आपतकाल को सम्झनामा आज संविधान हत्या दिवस मनाइँदैछ। भेनेजुएलाका राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पका कारण देशमा आपतकाल घोषणा गर्नुभयो र आईसीसी महिला टी20 विश्वकप क्रिकेटको समूह ए अन्तर्गत आज भारतले बंगलादेशको सामना गर्दैछ। केन्द्रीय ऊर्जा मन्त्री मनोहर लालले भन्नुभयो, भारत ऊर्जा प्रणाली निर्माणको दिशामा ब्रिक्सको सहयोगलाई बलियो बनाउन चाहन्छ। गुरुग्राममा सम्पन्न 11 ब्रिक्स ऊर्जा मन्त्री स्तरीय बैठकको उद्घाटन गर्दै उहाँले विकासका आकांक्षा र दिगो लक्ष्य हासिल गर्न सस्तो, भरपर्दो र दिगो ऊर्जा अपरिहार्य हुने बताउनुभयो। सम्पूर्ण ऊर्जा मूल्य श्रृंखलामा भारतको लगानीमाथि प्रकाश पार्दै श्री लालले भन्नुभयो, भारतले विश्वको सबैभन्दा ठूलो डिजिटल सक्षम विद्युत प्रणालीहरूको जग बसालिरहेको छ। उहाँले भन्नुभयो, 6 करोड़ भन्दा बढी स्मार्ट मिटरहरू पहिले नै जडान भइसकेका छन् र यो परिवर्तन आगामी वर्षहरूमा पनि व्यापक रूपमा जारी रहनेछ।
2: भविष्य की ऊर्जा प्रणालियों में स्थिरता और विश्वसनीयता के बीच संतुलन होना चाहिए। भारत ऊर्जा क्षेत्र की पूरी श्रृंखला में बड़े पैमाने पर निवेश कर रहा है। अब तक 6 करोड़ से अधिक स्मार्ट मीटर लगाए जा चुके हैं और आने वाले वर्षों में यह बदलाव और बड़े स्तर पर जारी रहेगा।
1: विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले विश्वमा हतियारको बढ्दो प्रयोग, बढ्दो जोखिम लिने र सोशल मीडियाको युगमा अनुकूलित राजनीतिको अवलोकन गरिरहेको बताउनुभयो। दक्षिण कोरियामा जेजु टापुमा आयोजित शान्ति र समृद्धि सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै डाक्टर जयशंकरले आफ्नो विशिष्टता दावी गर्ने प्रवृत्ति अधिक रहेको र क्षमतालाई पनि कम हिचकिचाहटका साथ प्रयोग गर्न थालेको बताउनुभयो। COVID-19, आतंकवाद वा जलवायु परिवर्तनका चरम घटनाको प्रभाव जस्ता चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो। डाक्टर एस जयशंकरले प्रभावशाली देशहरूबीच नयाँ समझदारी र घनिष्ठ सम्बन्धको निर्माणले विश्व व्यवस्थालाई स्थिर बनाउन र विशिष्ट एजेण्डाहरूमा सहकार्यको माध्यमबाट समस्याहरूको समाधान गर्न मद्दत पुग्ने बताउनुभयो। 25 जुन 1975 को आपतकाल को सम्झनामा आज संविधान हत्या दिवस मनाइँदैछ। यससँग सम्बन्धित विभिन्न कार्यक्रम देशैभर आयोजन भइरहेको छ, जसको उद्देश्य संविधान र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणको महत्वलाई उजागर गर्नु हो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आपतकालको समयमा लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्नेहरूप्रति सम्मान व्यक्त गर्नुभयो। सोशल मीडिया सन्देशमा उपराष्ट्रपतिले आपतकाल भारतको इतिहासमा एक कठिन समय रहेको र संविधानका मूल्यहरूको कड़ा परीक्षण भएको बताउनुभयो। उहाँले त्यसबेला नागरिकहरूका धेरै अधिकार बन्द, अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध र लोकतान्त्रिक संस्थामा पनि प्रभाव परेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आपतकालको समयमा लोकतान्त्रिक मूल्य

0: सरकारको रक्षा गर्न दृढ संकल्पित सबैलाई सम्मान व्यक्त गर्नुभयो र यसलाई भारतको इतिहासको सबैभन्दा कालो अध्यायको रूपमा वर्णन गर्नुभयो। भारतीय जनता पार्टीले संकटकाललाई भारतीय इतिहासको कालो अध्याय भन्दै कांग्रेसमाथि निशाना बनाएको छ। नयाँ दिल्ली स्थित पार्टी मुख्यालयमा संचारकर्मीसँग कुरा गर्दै भाजपाका वरिष्ठ नेता रविशंकर प्रसादले आपतकालको समयमा न्यायपालिकालाई दबावमा राखिएको र मीडियाको स्वतन्त्रतामा असर परेको र विपक्षी नेताहरूलाई जेल पठाइएको बताउनुभयो।
1: कॉम्प्रोमाइज करने के लिए दबाव, विपक्षियों को जेल में बंद करना और गलत तरीके से इमरजेंसी लगाना, मैं इमरजेंसी के अंडरग्राउंड में प्रधानमंत्री की भूमिका की तारीफ करूंगा। सरदार के रूप में जितना अंडरग्राउंड को उन्होंने गुजरात से लेकर उत्तर भारत को जो संगठित किया था वो कमाल था। और आज अपने ट्वीट में उन्होंने उस काले अध्याय को याद किया है कि देश की जनता ने कितनी हिम्मत दिखाई।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIR न्यूज कर्स्योङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। सर्वोच्च अदालतले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले प्राप्त गरेको दानमा कथित आर्थिक अनियमितताको अदालतको निगरानीमा छानबिनको माग गर्दै दायर गरिएको जनहित याचिकामाथि तत्काल सुनवाई गर्न अस्वीकार गरेको छ। तर अदालतले निवेदकलाई उचित समयमा मुद्दा दर्ता गर्ने आश्वासन दिएको छ। याचिकाकर्ता अधिवक्ता नरेन्द्र कुमार गोस्वामीले न्यायाधीश बीवी न्यायाधीश एस नागरत्न र जय मलय बागचीको बेन्चले उनीहरूको निवेदन महत्वपूर्ण प्रमाण प्राप्त गर्न मुद्दालाई तत्काल सूचीबद्ध गर्न सीमित रहेको बताएको छ। भेनेजुएलाका राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पका कारण देशमा गर्नुभयो। काराकास र वरपरका क्षेत्रमा आज बिहान 7.2 र 7.5 म्याग्निच्युडको भूकम्प जाँदा कैयौं भवन भत्किएका छन्। राष्ट्रपतिले अर्को आदेश नआएसम्मका लागि अनावश्यक क्रियाकलाप स्थगित गर्नुभयो भने सबैभन्दा अधिक प्रभावित क्षेत्रहरूमा सार्वजनिक र निजी सार्वजनिक स्वास्थ्य संयन्त्रहरू पनि सक्रिय रहेको बताउनुभयो। यसैबीच कैयौं स्थानमा उद्धार कार्य जारी रहेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले भेनेजुएलामा गएको विनाशकारी भूकम्पको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। एक सोशल मीडिया पोस्ट गर्दै उपराष्ट्रपतिले आफ्ना प्रियजन गुमाएका प्रति आफ्नो संवेदना रहेको बताउनु भएको छ भने यसरी नै प्रधानमन्त्री मोदीले पनि भेनेजुएलाको सरकार र जनता विशेष गरी आफ्ना प्रियजन गुमाएका परिवारप्रति संवेदना प्रकट गर्नुभएको छ। कोलकाताको तारातला क्षेत्रमा भएको दुर्घटनामा 9 पुगेको छ। 29 जनालाई अस्पताल ल्याइएको थियो, जसमध्ये 20 जनाको अझै उपचार भइरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले दुर्घटनाका जिम्मेवारहरूलाई कारवाही गरिने बताउनु भएको छ। उहाँले मृतकका परिवारलाई 10 लाख र घाइतेलाई 1 लाख रुपियाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभयो। दुर्घटनास्थलमा राहत तथा उद्धार कार्य जारी रहेको उहाँले बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाता घटनाका मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट 2 लाख र घाइतेहरूलाई 50,000 रुपियाँ दिने घोषणा गर्नुभएको छ। सोशल मीडिया पोस्ट गर्दै प्रधानमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। उहाँले भन्नुभयो, राज्य सरकार प्रभावितहरूलाई हर सम्भव सहयोग प्रदान गर्न निरन्तर काम गरिरहेको छ। आईसीसी महिला टी20 विश्वकप क्रिकेटको समूह ए अन्तर्गत आज भारतले बंगलादेशको सामना गर्दैछ। खेल म्यान्चेस्टरको एमिरेट्स ओल्ड ट्राफर्ड स्टेडियममा भारतीय समय अनुसार साँझ 7 बजेदेखि सुरु हुनेछ। समूह ए को 3 खेलमा हरमनप्रीत कौरको कप्तानीमा रहेको भारत दोस्रो स्थानमा छ भने बंगलादेश चौथो स्थानमा छ। मौसम विभागले आज तटीय कर्नाटक, झारखण्ड, कोंकण र गोवा, महाराष्ट्र, तेलंगाना, ओडिसा, उपहिमालय, पश्चिम बंगाल र सिक्किममा अलग अलग स्थानहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। मौसम विभागका अनुसार बिहार, झारखण्ड, पश्चिम मध्यप्रदेश, पश्चिम राजस्थान, मध्य महाराष्ट्र र मराठवाडामा भारी वर्षा र चट्याङ

रोड्रिगेजले भूकम्पका कारण देशमा आपतकाल घोषणा गर्नुभयो र आईसीसी महिला टी20 विश्वकप क्रिकेटको समूह ए अन्तर्गत आज भारतले बंगलादेशको सामना गर्दछ। आकाशवाणीबाट सुन्नुहुँदै थियो समाचार पूरा भयो।

अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचक भूपेन्द्र शर्मा। विशेष नागरिकहरूलाई शासनको केन्द्रमा राख्न प्रधानमन्त्रीको आग्रह। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार 23 जुन 2026 नयाँ दिल्लीमा सेवा तीर्थमा भारतीय प्रशासनिक सेवा आईएएस 2024 ब्याचका 183 अधिकारी प्रशिक्षार्थीहरूसित कुराकानी गर्नुभयो, जो विभिन्न मन्त्रालय र विभागहरूमा सहायक सचिवको रूपमा नियुक्त भएका छन्। यो अवसर प्रशिक्षार्थीहरूले उनीहरूको क्षेत्र प्रशिक्षण र मन्त्रालयहरूमा उनीहरूको संलग्नताबाट आफ्ना अनुभवहरू साझा गरे। अधिकारीहरूलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, 2 वर्षको फिल्ड एक्सपोजर र प्रशासनिक शिक्षापछि उनीहरू अब एक महत्वपूर्ण चरणमा उभिएका छन्, जहाँ उनीहरूको निर्णयले उनीहरूको आफ्नै करियर मात्र होइन करोडौं नागरिकहरूको भविष्यलाई पनि आकार दिनेछ। सार्वजनिक सेवाको वास्तविक परीक्षा वास्तविक जीवनको परिस्थितिलाई निष्ठा संवेदनशीलता र प्रतिबद्धतासित सामना गरेर सुरु हुनेमा उहाँले जोड दिनुभयो। प्रधानमन्त्री मोदीले युवा सिभिल सेवकहरूलाई दृढ उद्देश्य नवाचार र नागरिक केन्द्रित शासनसित राष्ट्र निर्माणमा समर्पित हुन आग्रह गर्नुभयो। उहाँले अधिकारीहरूलाई हरेक प्रशासनिक फाइलको पछाडि पर्ने मानवीय प्रभाव आग्रह गर्नुभयो। उहाँले प्रत्येक फाइलले असंख्य नागरिकहरूको आकांक्षा चिन्ता र जीवनलाई प्रतिनिधित्व गर्दछ भनी बताउनुभयो। नागरिक देवो भवको मन्त्रमा जोड दिनुहुँदै अधिकारीहरूलाई निर्णयको केन्द्रमा नागरिकहरूलाई राख्न र शासन सहानुभूतिपूर्ण उत्तरदायी र समावेशी रहेको सुनिश्चित गर्न आह्वान गर्नुभयो। प्रत्येक फाइलले असंख्य नागरिकहरूको आकांक्षा चिन्ता र जीवनको प्रतिनिधित्व गर्दछ। प्रधानमन्त्रीले युवा आईएएस अधिकारीहरूलाई भन्नुभयो, उनीहरूलाई हरेक निर्णयको केन्द्रमा मानिसहरूलाई राख्न र शासन सहानुभूतिपूर्ण उत्तरदायी र समावेशी रहेको सुनिश्चित गर्न आग्रह गर्नुभयो। श्री मोदीले यो पनि टिप्पणी गर्नुभयो कि प्रमुख विकासका चुनौतीहरू सिलोमा समाधान गर्न सकिँदैन र सार्थक र दिगो परिणामहरू प्राप्त गर्न विभागहरूमाझ प्रभावकारी समन्वय आवश्यक छ। समग्र सरकारको दृष्टिकोणका आह्वान गर्नुहुँदै प्रमुख विकासका चुनौतीहरू सिलोमा समाधान गर्न नसकिने कुरामा प्रधानमन्त्रीले जोड दिनुभयो। अर्थपूर्ण र स्थायी परिमाणहरू प्राप्त गर्न विभागहरू बीच प्रभावकारी समन्वय आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नुभयो। विकसित भारत 2047 दृष्टिकोणमाथि प्रकाश पार्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, आगामी दशकहरूमा प्रत्येक नीतिगत र प्रशासनिक निर्णयले विकसित भारत निर्माणमा योगदान पुर्याउनु पर्छ। आज भारतका प्राथमिकताहरूमा आत्मनिर्भर भारत, मेक इन इन्डिया, म्यानुफ्याक्चरिङ ग्रोथ, ऊर्जा सुरक्षा र युवाहरूका लागि अवसरहरू सृजना गर्न समावेश रहेको पनि उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले पछिल्लो दशकमा शासनमा भएको परिवर्तनलाई जोड दिनुहुँदै भन्नुभयो, प्रशासनिक प्रक्रिया केन्द्रित मोडेलबाट परिणाममुखी दृष्टिकोणमा अघि बढेको छ। उहाँले सेवा प्रवाहमा सुधार गर्न नागरिकहरूलाई सजिलो र पारदर्शीसित सेवा शासन कृत्रिम बुद्धिमत्ता र प्रविधिको बढ्दो भूमिकालाई उद्घ्रेत गर्नुभयो। डाटा सञ्चालित शासनको महत्वमा जोड दिनुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, तथ्याङ्कहरूलाई संख्याको रूपमा मात्र हेरिनुहुन्न तर लाखौं जनताको सामूहिक जीवन चुनौती र आकांक्षाको प्रतिबिम्बको रूपमा हेरिनुपर्छ। उहाँले अधिकारीहरूलाई नियमित रूपमा नीतिहरू प्रभावकारी रूपले धरातलमा परिणामहरूमा अनुवाद भइरहेको छ कि छैन भनेर प्रमाणित गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री मोदीले राष्ट्र निर्माणमा महिलाहरूको बढ्दो भूमिकामाथि प्रकाश पार्नुहुँदै वर्तमान ब्याचमा 40% भन्दा बढी महिला अधिकारीहरू रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले युवा अधिकारीहरूलाई राष्ट्र निर्माणमा उनीहरूको योगदानको निरन्तर मूल्याङ्कन गर्न र उनीहरूले धारण गर्नुभएका पदहरूबाट होइन तर उनीहरूले प्राप्त गरेको मापन योग्य परिणामहरूबाट सन्तुष्ट प्राप्त गर्न आग्रह गर्नुभयो। उहाँहरूको ऊर्जा प्रतिभा र समर्पणले भारतको विकास यात्रालाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। यस अवसरमा कार्मिक राज्य मन्त्री जितेन्द्र सिंह, प्रधानमन्त्रीका प्रधान सचिव पीके मिश्र, प्रधानमन्त्रीका सचिव शक्तिकान्त दास, मन्त्री परिषद सचिव टीबी सोमनाथन, सचिव रचना शाह, सचिव डीओपीटी श्रीराम तरणीकान्त, निर्देशक लालबहादुर शास्त्री राष्ट्रिय प्रशासन प्रतिष्ठान र अन्य वरिष्ठ अधिकारीहरू, निर्देशक लालबहादुर शास्त्री राष्ट्रिय निर्माण

0: शासन प्रतिष्ठान र अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।
1: भर्खरै प्रस्तुत थियो समसामयिक समीक्षा। यो प्रसारण हो आकाशवाणीको र अब श्रोतागणलाई सुनाउन लागिरहेका छौ केही फिल्मी गीतहरू। त आउनु श्रोता कार्यक्रमको पहिलो कोशी स्वीकार्नुहोस्। सपने फिल्मबाट गुञ्जन ईश्वर छ हेमा सेरदेसाई अनि मलेसिया वासुदेवनको, जहाँ संगीत हामी पाउँछौ एआर रेहमानको अनि शब्द रचना जावेद अख्तरको।

0: फिल्मी गीतहरूको प्रसारणपछि श्रोतागण अब पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। पच्चिस जुन 1975 को संकटकाल को सम्झना में आज संविधान हत्या दिवस मनाइँदैछ। यससँग संबंधित विभिन्न कार्यक्रम देशभर आयोजना हुँदै आएका छन्, जसको उद्देश्य संविधान र लोकतान्त्रिक मूल्य मान्यता को संरक्षण को महत्वलाई उजागर गर्नु हो। यसैबीच उपराष्ट्रपति सीपी राधाकृष्णनले आपतकाल को समय में लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्नेहरूप्रति सम्मान व्यक्त गर्नुभयो। सोशल मीडिया पोस्टमा सन्देशमा उपराष्ट्रपतिले आपतकाल भारतको इतिहासमा एक कठिन समय रहेको र संविधानका मूल्यहरूको कडा परीक्षण भएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आपतकालको समयमा लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न दृढ संकल्पित सबैलाई सम्मान व्यक्त गर्दै यसलाई भारतको इतिहासको सबैभन्दा कालो अध्यायको रूपमा वर्णन गर्नुभयो। आसामका मुख्यमन्त्री हेमन्त विश्व शर्माले असम पुलिसले नलबाडी जिल्लामा 1,48,00,000 बराबरको संदिग्ध हेरोइन बरामद गरेको तथा यस मामिलामा दुईजनालाई पक्राउ गरेको जानकारी दिनुभयो। मुख्यमन्त्रीका अनुसार लागू पदार्थको विरुद्ध अभियानको क्रममा नलबाडी पुलिसले 16 साबुन बक्समा लुकाएर राखेको 211.5 ग्राम संदिग्ध हेरोइन बरामद गरिएको छ। सोसियल मीडिया पोस्टमा साझा गर्नुहुँदै मुख्यमन्त्रीले भन्नुभयो, यो खेप स्थानीय समुदायहरूमा पुग्नु अघि नै रोकिएको थियो। अपरेशनका लागि नलबाडी पुलिसको प्रशंसा गर्नुहुँदै उहाँले भन्नुभयो, हाम्रो समुदायलाई 20 दिन अघि नै अर्को खेप रोकियो। अवैध खेपको स्रोत पत्ता लगाउन र तस्करीको सञ्जालमा संलग्न अन्यको पहिचान गर्न थप अनुसन्धान भइरहेको बताइएको छ। मणिपुरमा मुसलधारे वर्षाका कारण धेरै स्थानमा पहिरो गएको छ, जसका कारण राष्ट्रिय राजमार्ग 37 यातायात अवरुद्ध भएको छ। वर्षाका कारण तोमलोङ जिल्लामा 3 फरक स्थानमा पहिरो गएको थियो। अधिकारीहरू अनुसार सडकमा यातायात पुनः सुरु गर्न अस्थायी मार्ग निर्माण गरिनेछ। मणिपुरको लागि यो सम्पर्क मार्ग हो, जसले राज्यलाई असम र अन्य राज्यहरूसँग जोड्दछ। अरुणाचल प्रदेशको केही पानीयर जिल्लाको याजालीमा मुसलधारी वर्षा र बाढीले व्यापक क्षति पुर्याएको छ। पछिल्लो विवरण अनुसार केही मानिसहरू बेपत्ता भएका छन् भने घटनामा परि कम्तीमा 17 घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। प्रशासनले क्षतिको रिपोर्ट लिइरहेको छ। यसैबीच मुख्यमन्त्री पेमा खाण्डुले आफू निरन्तर स्थितिको निगरानी गरिरहेको र अधिकारीहरूसँग सम्पर्कमा रहेको बताउनुभयो। केन्द्रीय मन्त्री किरण रिजिजूले पनि अरुणाचल प्रदेशका बाढी प्रभावित क्षेत्रका जनतालाई सतर्क रहन आग्रह गर्नुभयो। उहाँले नागरिकहरूलाई आधिकारिक माध्यमहरू मार्फत जानकारी प्राप्त गर्न र सबै सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गर्नुभएको छ। विश्वको प्रमुख शक्तिपीठहरू मध्ये एक श्री कामख्या मन्दिरमा 22 जुनदेखि सुरु भएको 5 दिने कार्यक्रमलाई ध्यानमा राख्दै नीलाञ्चल पहाडमा भक्तजनहरूको ठूलो भीड भइरहेको छ। 22 जुन राति 9:08:12 अम्बुवासी प्रवृत्ति सुरु हुनुभन्दा अघि दैनिक पूजा आराधना सम्पन्न भई भक्तजनको दर्शनका लागि 3 मन्दिरका ढोका बन्द गरिएको थियो। 26 जुनको बिहान देवीलाई स्नान गराइसकेपछि दैनिक पूजा आराधना र अन्य धार्मिक अनुष्ठान गरेपछि मात्र भक्तजनका लागि मन्दिरका ढोका खोल्ने परम्परा छ। अम्बुवासी महायोगको सुचारू सञ्चालनका लागि कामख्या मन्दिरको बरदेउरी समाज, अम्बुवासी महायोग सञ्चालन समिति, कामरूप महानगरपालिका जिल्ला प्रशासन, गुवाहाटी महानगरीय पुलिस, पर्यटन विभाग लगायतका सरकारवाला विभागले व्यापक तयारी गरिरहेका छन्। सिक्किमको मंगन जिल्ला चुनाव अधिकारीको कार्यालयले जिल्लाका 3 विधानसभा क्षेत्रमा विशेष गहन पुनरीक्षण एसआईआर अभ्यास अन्तर्गत गणना फारम वितरण र डिजिटलकरण निरन्तर रूपमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ। हिजो अपरान्न 4 305 मतदाता मध्ये कुल 32,041 गणना फारम वितरण गरिएको छ, जसले समग्र वितरण दर 99.18% हासिल गरेको छ। यसबाहेक 29,563 गणना फारम डिजिटलकरण गरिएको छ, जुन कुल मतदाताको 91.51% हो। यस्तै गान्तोक जिल्लाले जिल्लाभरि चुनाव अधिकारी र बुथ स्तरीय अधिकारी बिएलओको संयुक्त प्रयासलाई प्रतिबिम्बित गर्दै जारी विशेष गण पुनरीक्षण एसआर 2026 अन्तर्गत गणना फारम ईएफ को 99.68% वितरण हासिल गरेको छ। असमका मुख्य सचिव रवि कोटाले हिजो ब्रिटिस डिप्टी हाई कमिश्नर एन्ड्रू फ्लेमिङ

बैठक गर्नुभयो। बैठकको उद्देश्य आगामी महिना लागू हुने भारत युके फ्री ट्रेड एग्रीमेन्ट एएफटीए हुन अघि असम र युनाइटेड किङ्डम बीच सहयोगलाई सशक्त बनाउनु थियो। बैठकमा निवेशलाई प्रेरित गर्नको लागि निर्यात बढाउने, टेक्नोलोजी अप्नाउने, इन्फ्रास्ट्रक्चरको विकास र कौशल विकास जस्ता क्षेत्रहरूमा सहयोग बढाउनको लागि एक रणनीतिक रोडम्याप तयार गर्नेमाथि ध्यान दियो। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

यो प्रसारण हो आकाशवाणीको। ताउनु श्रोतागण, अब सुनौ विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। त कार्यक्रमको प्रथम कोशी लिइराखिरहेका छौ सुनिता गजमेरको स्वरमा, जहाँ शब्द रचना छ मानसिंह मुक्तानको अनि संगीत सूरज मुक्तानको।

श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा रेली प्रसारण भइरहेको छ विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू त्यस क्रममा अब स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति लावण्य गजमेर अनि उज्जवल थापाको युगल स्वरमा

0: हजुरले भर्खरै सुन्नुभयो विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणीको र पालो समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। प्रथमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा सैन्य इन्जिनियर सेवाका प्रशिक्षु अधिकारीहरूलाई भेटघाट गर्नुभयो। संकटकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइँदैछ। प्रधानमन्त्रीले यस अवधिमा लोकतन्त्र जग बसालीका संस्थामाथि आक्रमण भएको बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले विश्वमा हतियारको बढ्दो प्रयोग र जोखिम लिने युगमा अनुकूलित राजनीतिको अवलोकन गरिरहेको बताउनुभयो। भेनेजुएलामा आज बिहान पटक पटक 7.2 र 7.5 म्याग्निट्युडको भूकम्प गएपछि देशमा आपतकाल घोषणा गरिएको छ। मौसम विभागले आगामी 30 जुनसम्म पश्चिम बंगाल तराई क्षेत्र र सिक्किममा भारी वर्षाको पूर्वानुमान गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा सैन्य इन्जिनियर सेवाका प्रशिक्षु अधिकारीहरूलाई भेटघाट गर्नुभयो। उहाँले सेनाको इन्जिनियर सेवाका अधिकारीहरूको कौशल, समर्पण र मेहनतले देशको सुरक्षा प्रणालीलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। राष्ट्रपतिले भन्नुभयो, यी अधिकारीहरूको प्रयासले नै सैनिकहरू, नाविक र वायु सेनाका जवानहरूले आफ्नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्न सक्षम भएका छन्। उहाँले भन्नुभयो, उहाँहरूले आफ्नो कामले सुरक्षित र सुदृढ भारत निर्माणमा मात्र होइन स्वच्छ, हरित र दिगो भारत निर्माणमा पनि योगदान दिनु पर्दछ। 25 जुन 1975 संकटकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइँदैछ। यससँग सम्बन्धित विभिन्न कार्यक्रम देशभरि आयोजना हुँदै आएका छन्, जसको उद्देश्य संविधान र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणको महत्वलाई उजागर गर्नु हो। यसैबीच उपराष्ट्रपति सीपी राधाकृष्णनले आपतकालको समयमा लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्नेहरूप्रति सम्मान व्यक्त गर्नुभयो। सोसियल मिडिया सन्देशमा उपराष्ट्रपतिले आपतकाल भारतको इतिहासमा एक कठिन समय रहेको र संविधानका मूल्यहरूको कडा परीक्षण भएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आपतकालको समयमा लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न दृढ संकल्पित सबैलाई सम्मान व्यक्त गर्दै यसलाई भारतको इतिहासको सबैभन्दा कालो अध्यायको रूपमा वर्णन गर्नुभयो। सोसियल मिडिया पोस्ट गर्दै श्री मोदीले भन्नुभयो, संकटकाल संविधानमाथि प्रत्यक्ष आक्रमण थियो। प्रधानमन्त्रीले यस अवधिमा लोकतन्त्र जग बसालीका संस्थामाथि पनि आक्रमण भएको बताउनुभयो। गृहमन्त्री अमित शाहले आज आपतकालको विरूद्ध लडेका स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली दिनुभयो। सोसियल मिडिया पोस्टमा गृहमन्त्रीले 25 जुन 1975 भारतीय लोकतन्त्रको कालो अध्याय भएको उल्लेख गर्दै तत्कालीन सरकारले संविधान प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्ने प्रयास गरेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज संविधान हत्या दिवसको अवसरमा पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा रचित एउटा कविताको पंक्ति पढ्नुभयो। सोसियल मिडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, यो कविता केवल पंक्तिहरूको संग्रह नभएर आपतकालको अवधि लोकतन्त्रमाथि थपिएको दुःख पीड़ा र प्रतिबन्धको एक जीवन्त र सशक्त अभिव्यक्ति हो।
2: जब आपातकालको एक वर्ष हो गया तो अटल जी ने एक कविता लिखी और उन्होंने उस समय की मनस्थिति का वर्णन अपनी कविता में किया है। झुलसाता जेठ मास शरद चांदनी उदार, झुलसाता जेठ मास शरद चांदनी उदार, सिसकी भरते सावन का अंतर्गत रीत गया, एक बरस बीत गया।
3: सीख चो में सिमटा जग किंतु विकल प्राण विहग, धरती से अंबर तक बुझा मुक्ति गीत गया, एक बरस
1: गृहमन्त्री अमित शाहले बाबा बन्दा सिंह बहादुर प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। सोसियल मिडियाको एक पोस्टमा श्री शाहले बाबा बन्दा सिंह बहादुर एक महान योद्धा, खालसा सेनाको प्रथम सेनापति र अद्वितीय बहादुरीको प्रतीक भएको बताउनुभयो। नागरिक उड्डयन मन्त्री श्री राम मोहन नायडूले आज उत्तर प्रदेशको वाराणसी

को लाल बहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो इजी कनेक्ट उडानको उद्घाटन गर्नुभयो। वाराणसीलाई दिल्ली हुँदै विश्वसँग जोड्ने यो पहिलो हब र स्कोप उडान भारतको हरेक कुनालाई विश्वसँग निर्वाध रूपमा जोड्ने उद्देश्यका साथ शुरू गरिएको हो। यसैबीच मन्त्री नायडूले भन्नुभयो, भारतमा तपाईँ जुनसुकै सहरमा

0: विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले विश्वमा हतियारको बढ्दो प्रयोग बढ्दो जोखिम लिने र सोशियल मीडियाको युगमा अनुकूलित राजनीतिकी अवलोकन गरिरहेको बताउनुभयो। दक्षिण कोरियामा जेजु टापुमा आयोजित शान्ति र समृद्धि सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै डाक्टर जयशंकरले आफ्नो विशिष्टता दावी गर्ने प्रवृत्ति अधिक रहेको र क्षमतालाई पनि कम हिचकिचाहटका साथ प्रयोग गर्न थालेको बताउनुभयो। डाक्टर एस जयशंकरले प्रभाव देशहरू बीच नयाँ समझदारी र घनिष्ठ सम्बन्धको निर्माणले विश्व व्यवस्थालाई स्थिर बनाउन र विशिष्ट एजेन्डाहरूमा सहकार्यको माध्यमबाट समस्याहरूको समाधान गर्न मद्दत पुग्ने बताउनुभयो। केन्द्रीय ऊर्जा मन्त्री मनोहर लालले भन्नुभयो, भारत ऊर्जा प्रणाली निर्माणको दिशामा ब्रिक्सको सहयोगलाई बलियो बनाउन चाहन्छ। गुरुग्राममा सम्पन्न 11 ब्रिक्स ऊर्जा मन्त्री स्तरीय बैठकको उद्घाटन गर्दै उहाँले विकासका आकांक्षा र दिगो लक्ष्य हासिल गर्न सस्तो भरपर्दो र दिगो ऊर्जा अपरिहार्य हुने बताउनुभयो। सम्पूर्ण ऊर्जा मूल्य श्रृङ्खलामा भारतको लगानीमाथि प्रकाश पार्दै श्री लालले भन्नुभयो, भारतले विश्वको सबैभन्दा ठूलो डिजिटल सक्षम विद्युत प्रणालीहरूको जग बसालिरहेको छ। कोलकाताको ताराताला क्षेत्रमा भएको दुर्घटनामा मृत्यु हुनेहरूको संख्या 9 पुगेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले दुर्घटनाका जिम्मेवारहरूलाई कारवाही गरिने बताउनु भएको छ। उहाँले मृतकका परिवारलाई 10 लाख र घाइतेलाई 1 लाख रुपियाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभयो। घटनाको छानबिनका लागि विशेष अनुसन्धान टोली गठन गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाता घटनाका मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट 2-2 लाख र घाइतेहरूलाई 50,000 रुपियाँ दिने घोषणा गर्नुभएको छ। केन्द्रीय अन्वेषण ब्युरो सीबीआईले डिजिटल पक्राउ धोकाधड़ीसँग सम्बन्धित एक ठूलो मामलामा चेन्नई र कोलकाताबाट 2 जनालाई पक्राउ गरेको छ। एजेन्सीले पंजाब, गुजरात, दिल्ली र महाराष्ट्र सहित 16 राज्यहरूमा 80 भन्दा अधिक स्थानहरूमा अपरेशन चक्र 6 अन्तर्गत खोजी अभियान चलाएको थियो। प्रवर्तन निदेशालय ईडीले आज दिल्ली र गाजियाबादका विभिन्न स्थानहरूमा जग्गा धोकाधड़ी र मनी लन्डरिङ मामलामा छापा मारेको छ। यो मुद्दा श्रेष्ठ प्रप बिल्ड प्राइभेट लिमिटेड सञ्चालक र सेवा सुरक्षा सहकारी हाउसिङ सोसाइटीका पद अधिकारीसँग सम्बन्धित छ। भेनेजुएलाका राष्ट्रपति डेन्सी रेडिग्रेजले भूकम्पका कारण देशमा आपतकाल घोषणा गर्नुभयो। काराकास र वरपरका क्षेत्रमा आज बिहान 7.2 र 7.5 म्याग्नेट्युडको भूकम्प जाँदा कैयौं भवनहरू भत्किएका छन्। राष्ट्रपतिले अर्को आदेश नआएसम्मका लागि पठन पाठन तथा आवश्यक क्रियाकलाप स्थगित गर्नुभयो भने सबैभन्दा अधिक प्रभावित क्षेत्रहरूमा सार्वजनिक र निजी सार्वजनिक स्वास्थ्य संयन्त्रहरू पनि सक्रिय गरेको बताउनुभयो। यसैबीच कैयौं स्थानमा उद्धार कार्य जारी रहेको छ। राष्ट्रपतिले शक्तिशाली भूकम्पमा परि हालसम्म 32 जनाको मृत्यु भएको र 700 भन्दा अधिक घाइते भएको जानकारी दिनुभयो। प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको छ। राष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले भेनेजुएलामा गएको विनाशकारी भूकम्पको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। मौसम विभागले 30 जुनसम्म पश्चिम बंगाल तराई क्षेत्र र सिक्किममा भारी वर्षाको पूर्वानुमान गरेको छ। कर्नाटक, झारखण्ड, कोकण, गोवा, महाराष्ट्र, तेलंगाना र ओडिसामा भोलिसम्म भारी वर्षाको सम्भावना रहेको छ। यो समाचार युट्युबमा एटीआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा सैन्य इन्जिनियर सेवाका प्रशिक्षु अधिकारीहरूलाई भेटघाट गर्नुभयो। संकटकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइँदैछ। प्रधानमन्त्रीले यस अवधिमा लोकतन्त्र जग बसालेका संस्थामाथि आक्रमण भएको बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले विश्वमा हतियारको बढ्दो प्रयोग र जोखिम लिने युगमा अनुकूलित राजनीतिको अवलोकन गरिरहेको बताउनुभयो। भेनेजुएलामा आज बिहान पटक पटक 7.2 र 7.5 म्याग्नेट्युडको भूकम्प गएपछि देशमा आपतकाल घोषणा गरिएको छ। समाचार पूरा भयो। अघिल्लो समाचार हामी साँझ 6 बजे प्रस्तुत गर्नेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र अब समस्वरमा सुनौ यो देशभक्ति गीत।